0: اور حق حاصل کر سکتے ہیں۔
1: کیا اسی لیے گجرات اور مہاراشٹر میں زمین ادھیگرہن کرنا اور راجیوں کی اپیکچھا زیادہ آسان ہو گیا ہے شیام بھائی؟
2: ہاں بالکل آپ نے صحیح سمجھا ویرندر بھائی۔ اس لیے گجرات اور مہاراشٹر میں زمین حاصل کرنا پشچم بنگال یا بہار کے مقابلے آسان ہے۔ اودیوگک سنسکرتی کا وکاس تبھی ٹھیک سے ہوگا جب اس میں سب کے وکاس کا آشواسن ہو۔
1: شروعاتی دور میں جب کیندریہ گرامین وکاس منتری گوالیئر پہنچے تھے، جب زمین کا آندولن شروع ہوا تھا، تو خاص کر کے بھومیہینوں، آدیواسیوں اور غریب لوگوں میں ایک امید سی جگی تھی۔ اس پر انہوں نے کیا کچھ کہا یا کیا کچھ امید جگی تھی ان لوگوں کو؟
0: دیکھیے ویرندر جی، گاندھی جینتی کے دن جب بھومیہینوں، آدیواسیوں اور چھوٹے کسانوں کے سمیلن کے لیے پورو کیندریہ گرامین وکاس منتری جےرام رمیش گوالیئر پہنچے تھے تو بہت سے لوگوں، خاص کر آندولن کاریوں کو امید تھی کہ وہ بھومی سدھار نیتی یا اس سے سمبندھت مہتوپورن گھوشنا اوش کریں گے، لیکن یہ ہوا نہیں۔
1: اچھا اچھا۔
0: پر اب 50,000 آندولن کاریوں کی گوالیئر سے دلی کی پد یاترا سے بنے ماحول میں جو سمجھوتا ہوا تھا وہ امید جگاتا تھا۔ یہ دھیان رکھنا ہوگا کہ کہیں سمجھوتا کاغذوں پر ہی نہ رہ جائے، پچھلے انوبھو بھی یہی کہتے ہیں۔
1: ایک سوال یہ بھی اٹھتا ہے شیام جی کہ اس طرح بھومیہینوں سے بھومی دینے کے جھوٹے وعدے کب تک کیے جاتے رہیں گے، کب تک انہیں جھانسے میں رکھا جائے گا، یہ پتہ نہیں چلتا ہے۔
2: دیکھیے بیرندر بھائی، بات بہت صاف ہے کہ دیش میں ہزاروں گاؤں ایسے ہیں جہاں بھومیہینوں کو بھومی دینے کے وعدے تو ملے پر زمین نہیں ملی۔
1: جی جی۔
2: اب جیسے اتر پردیش کے بندیل کھنڈ علاقہ ہے باندہ،
1: جی،
2: تو باندہ ضلع کے سی آر پاکھا گاؤں میں لگ بھگ ایک درجن دلت پریوار ایسے ہیں جو پچھلے 30 ورشوں سے آونٹت بھومی کو جوتنے کا پریاس کر رہے ہیں پر انہیں اب تک سفلتا نہیں ملی ہے۔
1: جی جی۔
2: لیکھ پال اور تحصیلدار کے چکر لگاتے لگاتے عمر بیت گئی پر انہوں نے پٹے پر قبضہ نہیں دلوایا۔
1: تو کیا ان کی بھومی پر دبنگوں کا قبضہ ہے؟
0: جی ہاں، ان کی بھومی پر گاؤں کے دبنگوں کا قبضہ ہے۔ ایک دلت کسان ہمت کر اپنی کھیت جوتنے چلا گیا تو دبنگوں کے ہاتھوں پیٹ کر لوٹا۔
1: شیام بھائی، یہ تو صرف ایک گاؤں کا ادھارن ہے، ایسے تو ہمارے دیش میں ہزاروں گاؤں ہوں گے جہاں غریبوں کو، دلتوں کو، آدیواسیوں کو زمین کے لیے روز پرتاڑت ہونا پڑتا ہے۔
2: بالکل کہنا صحیح ہے آپ کا ویرندر بھائی، ایسے نہ جانے کتنے گاؤں ہیں جبکہ ضرورت یہ تھی کہ ایک سمے بدھ کاریکرم کے تحت ان سبھی پریواروں کو قبضہ تو ملتا ہی، ساتھ ہی لگو سینچائی، میڑ بندی جیسی سہایتا بھی مل جاتی۔
1: جی،
2: ایسا کچھ بھی نہیں ہوا۔ کل ملا کر قریب 10 سے 20 کروڑ بھومیہین و سیمانت کسان پریواروں کی کرشی و آواس بھومی کا حق ملنا باقی ہے۔
1: ہمارے یہاں بھومیہین کسانوں کی سنکھیا گھٹنے کے بجائے بڑھتی جا رہی ہے، اس کے پیچھے کیا کچھ خاص وجہ ہے کپور صاحب؟
0: اس کے علاوہ کئی ایسے کسان بھی ہیں جن پر بھومیہین بننے کا سنکٹ منڈرا رہا ہے۔
1: بالکل،
0: اسے روکنے کی نیتی بننی بھی ضروری ہے۔ اپجاؤ کرشی بھومی سے کسانوں کو ونچت ہونے کی آشنکا کو کم سے کم کرنا چاہیے۔ صحیح نیتوں سے کئی طرح کے وستھاپن روکے جا سکتے ہیں۔
1: اس معاملے میں آدیواسی بہل علاقوں کی حالت پر اگر غور کیا جائے تو لگتا ہے کہ وہ بد سے بدتر ہوتی جا رہی ہے۔ راشٹریہ پارکوں اور ابھیارنوں کے نام پر انہیں وستھاپت کرنے کی پرکریا تیز ہوتی جا رہی ہے،
2: جبکہ ضرورت یہ ہے کہ راشٹریہ پارکوں اور ابھیارنیوں سے بنواسیوں کو ہٹانے کے استھان پر انہیں ونیہ جیو سنرکشن کے کاریہ سے جوڑا جا سکتا ہے۔
1: جی جی جی۔
2: یدی یہ سمودائے ون اور ونیہ جیو کی رکشا میں آجیوکا پراپت کریں تو وستھاپن بھی رکے گا اور پریاورن کی بہتر رکشا بھی ہو سکے گی۔
1: تو ایسی پرستھتیوں کے لیے سب سے زیادہ ذمہ دار کون ہے کپور صاحب؟
0: دیکھیے ویرندر جی، ون ادھیکار قانون کے انوچت کریانوین کے کارن بھی انیک ونواسیوں کے وستھاپن کی سمسیا اتپن ہو گئی ہے۔ حالانکہ یہ قانون مول روپ سے آدیواسیوں سے ہوئے ایتیہاسک انیائے کو دور کرنے کے لیے بنایا گیا تھا۔
1: جی،
0: بھوشیہ کے لیے ایسی ویوستھا کرنے کے ساتھ جو پہلے سے وستھاپت لوگ در در بھٹک رہے ہیں ان سے نیائے کرنا بھی ضروری ہے۔
1: بہت سارے کسان قرض کے کارن بھی بھومیہین ہونے پر مجبور ہیں، उनके लिए किस तरह का कदम उठाने की जरूरत महसूस करते हैं श्याम भाई?
2: देखिए, कर्जग्रस्त होने के कारण जिन किसानों की भूमि छिन रही है उनकी खेती किसानी बचाने के लिए कदम उठाए जाने चाहिए, जिससे किसानों के भूमिहीन बनने का सिलसिला रुक सके। ऐसा काम अपने आप ही हो जाना चाहिए था, बिना भूमिहीनों के दिल्ली कूच के ही।
1: एक बात ये बताइए कपूर साहब कि ग्लोबल हंगर इंडेक्स की ताजा रिपोर्ट में किस बात का जिक्र किया गया है?
0: ग्लोबल हंगर इंडेक्स की ताजा रिपोर्ट बताती है कि पिछले दो दशक से हमारा देश नौ उदारवादी आर्थिक सुधारों के जिस रास्ते पर चल रहा है उससे एक देश में ही दो अलग अलग देश बन गए हैं।
1: जी जी बिल्कुल।
0: ये और भी दुर्भाग्यपूर्ण है कि इन दोनों के बीच यानी अमीरों के इंडिया और गरीबों के भारत के बीच की खाई बढ़ती जा रही है।
1: जी।
0: रिपोर्ट बेशक यह स्वीकार करती है कि विश्व स्तर पर भी देखा जाए तो 1990 के दशक के मध्य से लेकर 2007 और 8 के बीच अल्प पोषितों की संख्या में बढ़ोतरी ही दर्ज हुई है। जाहिर है ये साम्राज्यवादी वैश्वीकरण के कुपरिणामों को ही दिखाता है।
1: ताजा तरीन एक पुस्तक आई है इंडिया बनाम भारत, जिसमें विनय सिंगर साहब ने उसको लिखा है।
0: बिल्कुल।
1: उसमें ये जो ग्लोबल हंगर इंडेक्स का काफी कुछ जिक्र आया है और काफी कुछ डाटा भी है जिसको मैं नहीं रख पाऊंगा अभी। एक बात ये बताइए श्याम भाई कि भारत की लगभग दो तिहाई आबादी जीवन यापन के लिए खेती बाड़ी पर निर्भर है, इसलिए जमीन अधिग्रहण का मामला कुछ ज्यादा ही संगीन हो जाता है, आप क्या मानते हैं?
2: बिल्कुल ठीक कह रहे हैं आप। आज अगर हर राज्य में बड़ी बड़ी परियोजनाओं के लिए सरकार या निजी संस्थाओं द्वारा बड़े पैमाने पर भूमि अधिग्रहित किए जाने से किसान और मजदूर आंदोलित हैं। कई इलाकों में भूमि अधिग्रहण के खिलाफ किसानों के इतने उग्र और हिंसक आंदोलन हुए हैं कि पुलिस को लाठियां या गोलियां बरसानी पड़ी हैं।
0: सही आप कह रहे हैं। पश्चिम बंगाल के सुंगूर और नंदीग्राम का भूमि अधिग्रहण विवाद आज भी लोगों को याद है। नंदीग्राम के इंडोनेशिया के सलेम समूह के रासायनिक संयंत्र के लिए जब 10,000 एकड़ भूमि पर विशेष आर्थिक क्षेत्र विकसित करने का राज्य सरकार ने प्रयास किया तो स्थानीय ग्रामीणों के कड़े प्रतिरोध का सामना करना पड़ा।
1: जी।
0: सरकार ने नंदीग्राम में लगभग 4,000 पुलिसकर्मियों की तैनाती की थी। पुलिस ने जन आरोश को दबाने के लिए गोलीबारी भी की जिसमें 14 ग्रामीण मारे गए और लगभग 70 जख्मी हो गए।
1: कपूर साहब और श्याम जी, जमीन अधिग्रहण का कानून काफी जटिल नहीं है और उससे पूंजीपतियों को ही फायदा होने वाला है, उद्योगों को ही फायदा होने वाला है। इस चर्चा को आगे भी जारी रखेंगे, अभी हम लोग चलते हैं। इस जानकारी के लिए बहुत बहुत धन्यवाद। नमस्कार।
0: जी आपको भी धन्यवाद।
2: नमस्कार।